0: اس کو فالو کیجئے جس میں گرینز اناج سبھی پرکار کی دالیں فروٹس ویجیٹیبلز ملک اور ملک پروڈکٹس اور سمے سمے پر پانی یہ اگر بچوں کے جو ماں گھر میں بنا رہی ہے اگر وہ ڈائٹ میں جاتا رہے گا آپ مان کے چلیں اوبیسٹی اوور ویٹ پریکوشیس پیوبرٹی ڈائبٹیز لیور ڈیزیز بلڈ پریشر ہارٹ ڈیزیز اس طرح کی انوانشک بیماریوں سے بھی ہمارے بچے بچے رہیں گے.
1: مجھے نہیں لگتا کہ آج کل کے بچے جتنے آپ نے نام لیے ہیں یہ شاید گھر میں جو ان کے پالک ہیں وہ ان کے لیے اپلبدھ کرواتے ہوں گے کیونکہ چھاچ بچے شاید چکھتے نہیں ہیں مجھے لگتا ہے. اور اس کے علاوہ ملٹی گرینس جو آپ نے بتائے ہیں بچے شاید گیہوں کا اگر آٹا بھی کھا لیں تو بڑی بات ہے.
0: آپ آٹے کو دودھ میں گھول کے پلانے کے بجائے کیوں نہ اس کا روٹی پراٹھا بنا کے بچے کو کھلا دیجیے جو کہ کہیں زیادہ صحت مند ہے. اس میں سبزیاں ڈال دیجیے, اس میں سواد ڈالیے نا, آپ سواد ڈال کے بچوں کو کھلائیے. اور ایک جو پریکٹس جو آج کل چھوٹتی چلی جا رہی ہے, جتنی بھی میلز آپ اپنے بچوں کے ساتھ میں کھائیں گے اور بچوں کے لیے الگ الگ کھانا بنانا بند کر دیجیے. جو گھر میں بن رہا ہے وہی بچوں کو کھلائیے. اس کنسپٹ کو ہم بولتے ہیں فیملی پاٹ فیڈنگ. جو ایک پریوار کے پاٹ میں بنا وہی سب لوگ شیئر کر رہے ہیں, اس سے یہ ہوتا ہے کہ ہماری آپس میں جو فیملی کی بانڈنگ ہے وہ بھی بڑھتی. ایک ہی پرکار کا کھانا کھاتے تو بچے سب طرح کی چیزیں کھانا بھی سیکھ جاتے اور ان جنک فوڈ سے دوری بنی رہتی.
1: پہلے تو یہی ہوتا تھا کہ جو گھر میں مطلب ہم نے کھانا سیکھا ہے ہمارے پاپا نے ان کے پاپا سے سیکھا, ہم نے اپنے پاپا سے سیکھا. لیکن آج کل یہ ہوتا ہے کہ پاپا کھانا الگ کھا رہے ہیں, بچے الگ کھا رہے ہیں, ماں الگ کھانا کھا رہے ہیں. اور اس کا ایک سیدھا سا کارن سمجھ میں یہی آتا ہے کہ کون ویرتھ میں کچن میں جائے, پیکٹ نکالو بچے کو دے دو. اچھا پیکٹ میں اب کیا ہو رہا ہے کہ پیکٹ میں نمک زیادہ ہوتا ہے, شوگر زیادہ ہوتی ہے, کہیں نہ کہیں بچوں میں یہ چیزیں بھی جا رہی ہیں. میں دیکھ رہا ہوں کہ بچوں میں شوگر کی بیماری بہت زیادہ ہو رہی ہے آج کل.
0: ارلی آن سیٹ ڈائبٹیز جس کو ہم ایم او ڈی وائی بولتے ہیں وہ اس کا پرچلن بہت بڑھ گیا ہے اس طرح کے فاسٹ فوڈ کھانے کے کارن. آج کل ہم دیکھتے ہیں کہ کئی جو بچے جو اوور ویٹ اور اوبیز ہوتے جا رہے ہیں 12 سے 17 سال کی عمر میں, ہائپر ٹینشن جو بلڈ پریشر کی شکایت ہے یہ آج کل ہم کو بہت زیادہ دیکھنے میں,
1: جبکہ یہ بڑوں میں ہوتی تھی چیزیں,
0: یہ بڑوں کی بیماری تھی. تو آئی کہاں سے؟ یہی جو ہم نے جنک فوڈز کا انٹیک اتنا زیادہ کر دیا. پیرنٹس کو یہاں پہ اسی لیے یہ صلاح ہے کہ پلیز پیسو پیرنٹنگ کرنا بند کر دیجئے. بچے نے جو مانگا اگر آپ اس کو لا کے دے دیا کریں گے تو اس سے گھر کے کھانے کی مہتوتا ختم ہوتی چلی جائے گی. گھر پہ ہی کھانا کھلائیے, بچوں کی صحت کو مانیٹر کیجئے. صرف بیماریوں میں ڈاکٹر کے پاس جانے کے بجائے 6 مہینے میں ایک بار ایک ہیلتھ وزٹ کیوں نہ اپنے پیڈیاٹریشن کے ساتھ میں کر کے ان کی ہائٹ, ان کا ویٹ اور ان کا باڈی ماس انڈیکس مانیٹر کرنا سٹارٹ کریں. آپ کے بچے کافی سمے تک ان لائف سٹائل ڈیزیزز سے بچے رہیں گے.
1: بالکل. اور جیسا کہ ہم کھان پان پہ ہم لوگ بات کر ہی رہے ہیں کہ کیسے بچوں کا کھان پان رکھیں, کہ ایک لگ بھگ 5 سال کا بچہ مان لیجئے, اس 5 سال کے بچے کو لگ بھگ کتنا کھانا چاہیے اور کیا کھانا چاہیے؟
0: اکھلیش جی, اس کا ایک بہت ایک سمپل سا کیلکولیشن میں آپ کے تھرو آج سارے پیرنٹس کو سکھا دینا چاہتا ہوں کہ اگر ایک ایڈلٹ میل کی ریکوائرمنٹ جو کہ نارملی 2400 کلو کیلری کے آس پاس ہوتی ہے, ایک ایڈلٹ فیمیل کی ریکوائرمنٹ 2000 کلو کیلری کے آس پاس پورے دن میں طاقت کی ہوتی ہے. بچوں میں یہ کیلکولیشن کیسے کیا جاتا کہ اگر ایک 2 سال کا بچہ ہے تو اس کی 1100 کلو کیلریز, 3 سال کے بچے کی 1200 کلو کیلریز, اور آپ اس طرح سے 100 کلو کیلریز جوڑتے چلے جائیے. تو 5 سال کے بچے کی جو انرجی ریکوائرمنٹ ہے پورے دن کی وہ ہوگی کچھ 1400 کلو کیلریز. کہنے کا مطلب اگر میں اس کو سمپلیفائی کر کے آپ کو بتاؤں کہ ماں جتنا بھوجن کر لیتی ہیں پورے دن میں اس کے بنسبت بچہ 70% کھانا کھا سکتا ہے ایک 5 سال کا بچہ, اور فادر کی ڈائٹ کا قریب قریب 55% یہ بچہ کھا سکتا ہے. اس کو آپ 5 میلز میں ڈیوائڈ کیجئے, ایک صبح کا ناشتہ, ایک سکول کی میل, ایک سکول سے آنے کے بعد ایک شام کا ناشتہ اور ایک رات کا ڈنر. ان 5 میلز میں آپ اس 1400 کیلری کو ڈیوائڈ کیجئے. آج کل موبائل اپکرن سب کے پاس میں ہے, چیٹ جی پی ٹی جیسے ٹولز ہیں, اس میں آپ اپنے بچوں کا خود کا ایک ڈائٹ چارٹ گھر میں بیٹھے بنا سکتے ہیں. اس کے لیے تو ایون آپ کو ڈاکٹر کے پاس جانے کی ضرورت نہیں پڑے گی. تو آپ ایک ڈائٹ چارٹ بنائیے اور اس میں بھی ایسا کریں کہ بریکفاسٹ, لنچ اور ڈنر جو کہ 3 مکھیہ जो मील्स होती हैं बच्चों की, मेन मील्स हैं जो, उनमें 25% इस 1400 किलो कैलोरी को डिवाइड कर लें
1: जी।
0: और दो जो छोटी मील्स जिसको हम फिलर्स बोलते हैं, उनमें बच्चों को फ्रूट्स और जो छोटे नाश्ते हम देते हैं आप वो कर लीजिए। अगर ये हर पेरेंट आज करना शुरू कर दे, आप मान के चलिए कि हर बच्चा स्वस्थ रहना शुरू कर देगा, न कुपोषण होगा न ओबेसिटी होगी।
1: डॉक्टर साहब, ये तो आपने बता दिया कि बच्चे को कब कब देना चाहिए और कितना कितना देना चाहिए, लेकिन एक समस्या से सभी माता पिता परेशान हैं कि बच्चे खाना खाते नहीं हैं।
0: ये बहुत एक कॉमन सवाल है कि मेरा बच्चा खाता नहीं है।
1: हाँ।
0: जब हम इन पेरेंट्स से और अगर उनसे कुरेद के जब हम पूछते हैं कि अगर खाता नहीं है तो क्या खाता है, तब ये निकल के आते हैं, दो कॉमन चीजें निकल के आती हैं कि एक तो दूध पे बड़ी डिपेंडेंसी है बच्चों की, क्योंकि दूध एक आसान फूड प्रोडक्ट है, आपको आसानी से मिल जाता है, बच्चों को भी लगता कि हाँ दूध पी लो और हमको ताकत मिल गई और चलो भागो इस खाने की खाने के लिए इतनी मेहनत क्यों करें। पर 2 साल के बाद बच्चों को दूध की रिक्वायरमेंट अखिलेश जी बहुत कम है
1: जी।
0: मेरा ये कहना है कि 2 साल के ऊपर आप बच्चों को 1 से 2 गिलास दूध दीजिए, इससे ज्यादा की बिल्कुल जरूरत नहीं है। और मेन अपना फोकस रखें न्यूट्रिएंट रिच डाइट पे, ना कि दूध पे। हम जब इन पेरेंट्स से और ज्यादा जब इनसे बात करते हैं, तब वो जंक फूड भी निकल के आते ही हैं कि हाँ इनके पापा जब काम से वापस आ रहे होते हैं ना, तब एक चिप्स का पैकेट जरूर से लेते हुए आते हैं, क्योंकि समय नहीं दे पा रहे हैं तो बच्चों को मनाए कैसे, तो एक चिप्स का पैकेट ले आए, एक बिस्किट का पैकेट ले आए, कि बच्चे बेचारे मान जाते हैं और माँ बाप जो पिता जो पूरे दिन समय नहीं दे पाया उसका कॉम्पनसेशन वो लोग इन जंक फूड से कर देते हैं। ऐसे फादर से मेरी एक ये भी रिक्वेस्ट है कि समय को समय से कॉम्पनसेट करें, ना कि जंक फूड से।
1: डॉक्टर साहब, मैं ऐसे बहुत से परिवारों को जानता हूं जिनके बच्चों के नखरे अलग अलग होते हैं। माता पिता कहते हैं कि जब हम बच्चों को घी का पराठा बनाकर देते हैं सुबह खाने के लिए, तो कोई कहता है कि मुझे इसको खाते ही पेट में दर्द होने लगता है, तो कोई बच्चा कहता है कि मुझे इसको खाते ही उल्टी आती है। अब समस्या ये है कि ऐसे बच्चों को कैसे खिलाया जाए।
0: अखिलेश जी, एक बहुत सिंपल सा मैं आपको एक तरीका बताता हूँ इस तरह की समस्याओं से निजात पाने का
1: जी।
0: बच्चों को उनके स्कूल के समय के 1.5 घंटे पहले उठाना शुरू करें
1: जी,
0: और उठते साथ ही उनको थोड़ा सा पानी और ब्रश करवाने के बाद, जो आपने पराठे की बात यहाँ पे की, पराठा और उसके साथ में एक प्रोटीन की एक छोटी सी एक मात्रा जरूर से दीजिए। वो स्प्राउट्स हो सकते हैं, वो गली हुई मूंगफली हो सकती है, आप
1: पनीर हो सकता है,
0: पनीर का पराठा हो सकता है, आलू गोभी के पराठे, आप ये जब देंगे और उसके बाद बच्चे को तरीके से स्कूल भेजिए, बच्चों को गाड़ी में या फिर बसेस में जाते समय जो उल्टी की समस्या होती है वो मेनली वो बच्चों में होती है जो दूध पीने के बाद ब्लोट हो जाते हैं। तो यहाँ पे ये भी बात है कि दूध पिला के स्कूल भेजना बंद कर दीजिए, दूध आपकी कभी भी प्रॉपर मील नहीं बनेगी। अगर आप चाहते हैं कि बच्चे दूध पिए तो आप उनको रात को खाने के बाद और सोने के पहले
1: जी
0: एक छोटा सा 100-150 ml का दूध का एक ग्लास दे दीजिए, उतना बहुत है, पर प्लीज दूध को आपकी मील मत बनाइए।
1: बच्चों का खान पान गड़बड़ है, कभी वो चिप्स खा लेते हैं तो कभी कुछ स्नैक्स खा के अपना पेट भर लेते हैं, और कई बार तो ऐसा भी होता है कि माता पिता व्यस्तता के कारण बच्चों पर उतना ध्यान नहीं दे पाते हैं जितना देना चाहिए। ऐसे में बच्चे फिर चिप्स खा लेते हैं या फिर कुछ भी खाकर अपना पेट भर लेते हैं, तो इन परिस्थितियों में बच्चों में न्यूट्रिशंस की कमी हो जाती है, तो इस समस्या का क्या हल हो सकता है?
0: न्यूट्रिशन के जो 2-3 मेन जो किरदार मैं आपको बताऊं कि कौन कौन से हैं, एक है कार्बोहाइड्रेट अनाज, दूसरा है प्रोटीन, तीसरा है फैट
1: जी।
0: ठीक है, तो इनका एक बैलेंस्ड मात्रा में ही बच्चों को सेवन करना चाहिए
1: जी।
0: इंडियन जो डाइट्स होती हैं वो मेनली जो ग्रेन्स जो अनाज कार्बोहाइड्रेट डिपेंडेंट डाइट्स होती हैं। आज से सारे पेरेंट्स प्लीज इस बात को नोट करें कि बच्चों को एक प्रॉपर प्रोटीन की मात्रा जरूर से जाए, और वो कैलकुलेशन बहुत ही सिंपल है। अगर आपका बच्चा 10 किलो का है तो 10 ग्राम सूखा प्रोटीन बच्चे को खिलाना ही खिलाना है।
1: अच्छा,
0: तो 1 से 2 ग्राम का प्रोटीन प्रति किलोग्राम बॉडी वेट के आप बच्चों को रोजाना दीजिए। फैट का एक जनरस अमाउंट बच्चों की डाइट में घी मक्खन जरूर से डालिए,